0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसबिएस रेडियोको यो नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि एसबिएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामा रहेका मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। र एसबीएस नेपालीका अन्य कार्यक्रमहरू चाहिँ कहिले कहिले कहाँ कहाँ गएर कति कति बजे सुन्न सकिन्छ भन्ने बारेमा कार्यक्रम अवधिभरि जानकारी गराउने नै छौँ। तर अहिलेको लागि भने आजका कार्यक्रममा प्रस्तुत हुने विषयहरूबारे छोटकरीमा जानकारी लिइहालौँ। कार्यक्रममा आज सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौँ दिनिताजीबाट। त्यसपछि बजेटमा प्रस्तुत योजनाको बचाउ गर्ने सरकारको प्रयास र विपक्षी गठबन्धनले कसरी आफ्ना जवाफी बजेटको प्रचार गर्दैछ भन्नेबारे सुन्नेछौँ। सहकर्मी सुशीलजी मेलबर्नका नेपाली भाषा विद्यालयमा पढ्ने बालबालिकाको कविताहरूका साथमा आज त उपस्थित हुनुहुन्न, तर त्यसका बारेमा पनि हामी केही बेरमा जानकारी दिने नै छौँ। त्यसै गरेर हामी भोलुन्टियर विकको बारेमा चाहिँ पक्कै पनि कुरा गर्नेछौँ कार्यक्रममा। त्यसै गरेर नेपाल सम्बन्धी विषय रहेको छ भनेदेखि सन् 2021 दुई हजार चौबिससम्म नेपालका लागि अस्ट्रेलियन राजदूत रहेकी फेलिसिटी वर्कसँग गरिएको नेपाल र अस्ट्रेलिया कनेक्सन केन्द्रित कुराकानी आवासजीबाट सुनौला। कार्यक्रममा प्रत्यक्ष जोडिन कार्यक्रममा प्रसारण भएका विषयमा आफ्नो प्रतिक्रिया पठाउनुहोला। हामीलाई मङ्गलबारको प्रत्यक्ष प्रसारण अवधिमा एसएमएस पठाउनका लागि नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 0439799767। र हामीसँग सोसियल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राममा एसपिएस नेपाली भनेर खोज्नुहोस् र हामीसँग जोडिनुहोस्। अब गीत सङ्गीत पनि रहने नेसन कार्यक्रममा अहिले भने पछिल्ला 7 प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले।
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिताको तर्फबाट नमस्कार। अब लागौं अस्ट्रेलियाका गत 7 प्रमुख समाचार सुन्ने र मुख्य विषयमा। क्याम्पबेल टाउनमा 2 र एक महिलाको शव फेला परेपछि एक पुरुषमाथि हत्याको आरोप। संघीय ट्रेजरर जिम चामसद्वारा आर्थिक वर्ष 2026-27 बजेट घोषणा। र खेलकुदमा स्टेट अफ ओरिजिनको पहिलो खेलका लागि केही खेलाडीहरूको फेरबदल। अब समाचार विस्तारमा। सिडनीको दक्षिण पश्चिमी सबब क्याम्पबेल टाउनस्थित एक घरमा गए राति 2 र एक महिलाको शव फेला परेपछि एक पुरुषमाथि हत्याको 3 आरोप लागेको बताइएको छ। उक्त 47 पुरुष हाल हिरासतमा रहेको र क्याम्पबेल टाउनको स्थानीय अदालतमा मंगलबार उपस्थित हुने बताइएको छ। प्रहरीलाई उक्त घरमा सोमबार राति करिब 8 बोलाइएको थियो। सो पुरुष प्रहरीको चिन्जानमा नरहेको र उनी सम्बन्धी कुनै किसिमका मानसिक स्वास्थ्य समस्या रिपोर्ट नगरिएको प्रहरीको भनाइ छ। यदि तपाईँमा तपाईँले चिनेको कोही व्यक्ति घरेलु तथा पारिवारिक हिंसाद्वारा प्रभावित भएको खण्डमा 1800 रिस्पेक्टलाई 1800-737-732 फोन गर्नुहोस् वा 0458-737-732 मेसेज गर्नुहोस् वा 1800respect.org.au जानुहोस्। आपतकालीन अवस्थामा भने 000 अर्थात् 000 फोन गर्नुहोस्। त्यस्तै नो टु भायलेन्सद्वारा सञ्चालित मेन्स रेफरल सर्भिसलाई 1300-766-491 सम्पर्क गर्न सक्नुहुन्छ। यस घटना लगत्तै न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले घरेलु हिंसा रोकथामका थप कदम चालिनेतर्फ ध्यान केन्द्रित गर्ने बताएका छन्। उनले क्याम्पबेल टाउनको उक्त घटनालाई स्तब्ध बनाउने अपराध भन्दै मानिसहरूले आक्रोश र पीड़ा महसुस गर्नु स्वाभाविक रहेको बताए। अग्रपंक्तिमा रहेर सेवा दिने संस्थाहरूले आफ्नो कामको माग बढ्दै गएको भन्दै थप आर्थिक सहयोगको आवश्यकता पनि औल्याइरहेका छन्। प्रिमियर मिन्सले जमानत सम्बन्धी कानूनमा गरिएको सुधारले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी र अग्रपंक्ति सेवा प्रदायकहरूका लागि थप बजेट छुट्याइएको बताए। साथै आवश्यक परे थप के गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारले समीक्षा गर्ने उनको भनाइ छ।
4: Understandably, for understandable reasons, it's not enough, and they've made that point. So we'll look at it very closely. I'll try and do everything I possibly can to ensure we don't see repeats of this, but I can't promise it. I can't promise it because despite the best efforts and the tireless dedication of New South Wales Police and domestic violence prevention officers, it continues to happen and it's heartbreaking.
3: गत हप्ता संघीय ट्रेजरर जिम चामजले आफ्नो पाँचौं बजेट घोषणा गरे। मध्य पूर्वमा जारी द्वन्द्वले अर्थतन्त्रमा असर पारेको समयमा आएको यो बजेटले अस्ट्रेलियनहरूलाई इन्धन आपूर्तिको कमी र आम मानिसको हकमा काम गर्ने योजनाका रूपमा उनले प्रस्तुत गरेका थिए। द्वन्द्वको दिशामाथि अस्ट्रेलियाको नियन्त्रण नभए तापनि त्यसप्रतिको प्रतिक्रिया भने सरकारले सोच विचार पूर्ण गर्न सक्ने उनले संसदमा बताए।
5: Which builds resilience and bolsters our economy, responding to the pressures of the here and now while embracing our intergenerational responsibilities.
3: उता विपक्षी प्रमुख एङ्गस टेलरले बिहिबार राति आफ्नो बजेट प्रति उत्तर भाषण दिएका थिए, जसमा उनले भविष्यमा गठबन्धन सत्तामा आएमा अस्ट्रेलियाको कर प्रणाली फेरिने, कल्याणकारी भुक्तानीहरू नागरिकहरूमा सीमित गर्ने र अध्यागमन कटौती गरिने बताएका थिए। टेलरले आफ्नो आप्रवासन नीति अन्तर्गत देशमा निर्माण हुने घरहरूको संख्याका आधारमा नेट ओभरसिज माइग्रेसनमा सीमा तोकिने भन्दै उक्त सीमा कति हुन्छ भन्ने विवरण भने आगामी संघीय निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गर्ने बताएका छन्।
6: I announced that a coalition government will reserve the NDIS and 17 different welfare programs, including JobSeeker, Youth Allowance, and the Family Tax Benefit, for Australian citizens only, and save taxpayers billions. My message is this: if you commit to Australia, Australia will commit to you.
3: अस्ट्रेलियाका नियमित बोटल शपहरूमा बिक्री भइरहेको केही मदिरा अवैध र दूषित हुन सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन्। नेशनल ड्रग एन्ड एल्कोहल रिसर्च सेन्टर UNSW र नेशनल ड्रग रिसर्च इन्स्टिट्युटका अनुसन्धानकर्ताहरूले भिक्टोरियाका करिब 3 मध्ये 1 मदिरा पसलमा मेथेनोल र प्लास्टिकका कण मिसिएका उत्पादन फेला परेको बताएका हुन्। अनुसन्धान टोलीले पछि न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्याण्डका विभिन्न सामाजिक आर्थिक क्षेत्रका 200+ पसलमा अध्ययन गर्दा पनि उस्तै अनुपातमा शंकास्पद अवैध मदिरा बिक्री भइरहेको भेटिएको जनाएको छ।

0: हाम्रा थप सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस् र कार्यक्रमका थप सामग्रीहरू फेरि पनि सहकर्मी सुनिता पोखरेलबाट।
1: धन्यवाद दिनेताजी र तपाईँहरूले पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचारहरू सुनिहाल्नुभयो। अब भने अस्ट्रेलिया सम्बन्धी नै अर्को एउटा विषयलाई अलिकति विस्तृतमा हेर्ने समय भएको छ र अब विषय के भन्दाखेरि पछिल्लो समयमा जे चर्चामा छ बजेट। गत साता सार्वजनिक गरिएको सङ्घीय बजेटपछि अस्ट्रेलियाको कर प्रणालीको भविष्यलाई लिएर बहस जारी छ। गठबन्धनले कर र आवास सम्बन्धी आफ्नै महत्वाकांक्षी नीतिहरू अघि सारेको छ भने ट्रेजररले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स र ट्रस्ट सम्बन्धी तीनवटा परिवर्तनको पक्षमा जनसमर्थन जुटाउने प्रयास गरिरहेका छन्। दुई नयाँ जनमत सर्वेक्षणले सङ्घीय बजेटप्रति मतदाताको प्रतिक्रिया सकारात्मक नरहेको सङ्केत गरेका छन्। तर जिम चामर्सले विवादास्पद आवास कर परिवर्तनबाट दीर्घकालीन रूपमा हुने फाइदा छोटो अवधिको राजनीतिक क्षति भन्दा महत्त्वपूर्ण रहेको बताएका छन्। थप यो रिपोर्टमा
2: ट्रेजरर जिम चामर्स आफ्नो पाँचौं संघीय बजेटको पक्षमा जनसमर्थन जुटाउन सक्रिय रूपमा लागि परेका छन्।
3: And we'll be in four cities in four days talking about a budget which is all about helping people through this global oil shock at the same time as we take some difficult decisions to reform our economy for the future.
2: यो नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स र ट्रस्ट सम्बन्धी तीनवटा कर सुधार बिकाउने अभियानको झलक थियो। तर यससँगै सरकारले आवास सङ्कटको अवस्थामा आपूर्तिको पक्षमा पनि काम गरिरहेको छौँ है भनी देखाउन खोजिरहेको छ।
3: We are especially proud of the deal that we are announcing today on housing for Queenslanders. This deal means an extra 50,000 homes for Queenslanders. It means 20,000 plus for first home buyers. In this state as well.
2: यसैबीच प्रधानमन्त्री एन्थनी अल्बनीजी सरकारले स्थापना गरेको हाउसिङ अस्ट्रेलिया फ्युचर फन्डसँग सम्बन्धित एक आवास विकास परियोजनाको प्रचार गर्न एडिलेड पुगेका छन्।
4: So the changes that we put forward in the budget last Tuesday simply do this. If you have a negatively geared home, you can still continue. There are no changes in those arrangements. You can help to invest in an asset for yourself and your future wealth. But if you want to invest in the future, it needs to be a new home so that as well as building up your assets and your wealth in future, you're building up the assets and wealth of the nation.
2: लेबरले कर सुधार सही दिशामा रहेको दावी गर्दै आएकोमा पछिल्लो एक सर्वेक्षणमा जनमतले भने फरक अवस्था देखाएको छ। न्यूज पोलका अनुसार 52% उत्तरदाताले आफूहरू आर्थिक रूपमा झन खराब अवस्थामा पुग्ने विश्वास गरेका छन् र यो बजेटलाई सन् 1993 पछिकै सबैभन्दा खराब बजेट मानिएको छ। यसैबीच रिजर्भ जनमतले मनपर्ने प्रधानमन्त्रीका रूपमा पहिलो पटक एङ्गस टेलरलाई एन्थनी अल्बनीजी भन्दा अगाडि रहेको देखाएको छ, जसलाई लिबरल नेताले प्रचार गर्न खोजिरहेका छन्।
5: This budget was an absolute stinker. And the Australian people agree that it was a stinker. I was out over the weekend and I heard it again and again.
2: गठबन्धनले पुँजीगत लाभ कर वा क्यापिटल गेन्स ट्याक्स कडा बनाइदा पहिलो पटक घर किन्नका लागि बचत गर्ने प्रयास स्वरूप शेयरमा लगानी गरिरहेका युवाहरूलाई नोक्सान पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। तर यस हप्ताको सुरुवातदेखि नै बहसको केन्द्रमा केही ट्रस्टहरूमा न्यूनतम 30% कर दर लागू गर्ने परिवर्तन रहेको छ। लिबरल उपनेत्री जेन ह्युमले सरकारले अस्ट्रेलियनहरूमाथि अविश्वास गरेको आरोप लगाएकी

0: Sin.
1: But this government doesn't trust Australians, doesn't trust Australians to do the right thing. And that's why they're coming after trusts. They're coming after your family business. They're coming after your family trust. And they're doing that because they think you're avoiding tax. But let's be honest, this is simply a death tax by stealth.
0: न्यूनतम 30% कर दर जुलाई सन् 2028 देखि स्वविवेकमा आधारित वा डिस्क्रिसनरी टेस्टामेन्टरी ट्रस्टहरूमा लागू हुनेछ। डिस्क्रिसनरी टेस्टामेन्टरी ट्रस्ट भनेको त्यस्तो ट्रस्ट हो जुन इच्छापत्र वा विलभित्र स्थापना गरिन्छ र विल बनाउने व्यक्तिको मृत्यु भएपछि मात्र सक्रिय हुन्छ। यसमा सम्पत्ति सिधै बेनिफिसियरी वा लाभकर्ताहरूलाई दिइँदैन, बरु एक तोकिएको ट्रस्टीलाई उल्लेखित बेनिफिसियरीहरूको समूहभित्र आय र पुँजी कसरी बाँडफाँड गर्ने भन्ने निर्णय गर्ने पूर्ण अधिकार दिइन्छ र सरकारले केही धनी परिवारहरूले कर छल्नका लागि यो संरचनाको दुरूपयोग गरेको दावी गरेको छ। यस्ता ट्रस्टहरूले परिवारका सदस्यहरू बीच आय वा पुँजी बाँडफाँड गर्दा सबैभन्दा कम कर तिर्ने सदस्यको नाममा बढी हिस्सा पार्न सक्ने अधिकार पनि ट्रस्टीलाई नै दिएको हुन्छ। ट्रेजररका अनुसार विल मार्फत प्रयोग हुने स्थिर वा फिक्स टेस्टामेन्टरी ट्रस्टहरूले भने यो परिवर्तनबाट छुट पाउनेछन्। डिस्क्रिसनरी ट्रस्टको विपरीत यस प्रकारको ट्रस्टमा ट्रस्टीसँग कसलाई के हिस्सा दिने भन्ने कुनै अधिकार हुँदैन। विलमा नै निश्चित वितरण नियमहरू कडाइका साथ तोकेको हुन्छ।
2: There are appropriate exemptions. You know, deceased estates, for example, are exempt. Existing discretionary testamentary trusts are exempt. Fixed trusts are exempt as well, and because that recognises that there are some legitimate purposes. Now, when it comes to some of the conjecture that we've seen in recent days, we need to remember, as we said yesterday, there's no tax on inheritances or inherited assets in the budget.
0: गठबन्धनले सरकारले गरेको कर परिवर्तनहरू खारेज गर्ने वाचा गरेको छ र बजेटको प्रतिक्रियामा नयाँ उपायहरू पनि घोषणा गरेको छ। तीमध्ये प्रमुख प्रस्ताव भनेको मुद्रास्फीतिसँग जोडेर आयकरलाई सूचकाङ्कित गर्ने हो। यसबाट मुद्रास्फीति वा तलब वृद्धिका कारण आम्दानी उच्च कर तिर्नुपर्ने दायरामा पुग्न नदिने उद्देश्य राखिएको छ। यसले गर्दा आम्दानीको ठूलो हिस्सा करका रूपमा तिर्नुपर्ने वा ब्राकेट क्रिपको अन्त्य गर्ने गठबन्धनको प्रतिबद्धता छ।
3: What we are proposing with the taxback guarantee is for a $70,000 earner, they would get someone on a $70,000 income, they get $250 in the first year, $500 in the second, $750 the third, $1,000 after that, and so on.
0: र सङ्घीय बजेट त्यसको जवाफमा आएको विपक्षी दलको जवाफी बजेट का सम्बन्धमा तपाईँको चाहिँ के धारणा रहेको छन् त? हामीलाई एसएमएस गरेर पठाउनुहोस्। साथै यो क्यापिटल गेन्स ट्याक्स त्यसै गरेर नेगेटिभ गियरिङका सम्बन्धमा अब यदि कसैले घर किनेर अथवा त्यसलाई चाहिँ भाडामा दिएर अनि आफू अन्यत्र बसेर त्यो नेगेटिभ गियरिङ मार्फत त्यो ट्याक्समा छुट पाउँदै आउनुभएको थियो भने अब यी परिवर्तनहरूले कतिको असर पार्ला नि त? यसको बारेमा तपाईँको आफ्ना विचार हामीलाई पठाउन सक्नुहुन्छ। नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 04397997667। र यो चाहिँ मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको अवस्थामा। अन्य समयमा पनि तपाईँले हामीलाई हाम्रो सोसियल मिडिया प्लेटफर्महरूमा फेसबुक एक्स त्यसै गरेर इन्स्टाग्राममा एसपिएस नेपाली भनेर रहेका छौँ, त्यहाँ गएर हामीलाई आफ्ना प्रतिक्रियाहरू पनि पठाउन सक्नुहुन्छ। हामीले यस सम्बन्धी रिपोर्ट हाम्रो वेबसाइटमा त राखेका छौँ नै, sbs.com.au/nepalima। साथै तपाईँले आफ्नो यदि मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गर्नुभएको छ र एसपिएस नेपालीका पोडकास्ट फलो गर्नुभएको छ भने त्यहाँ पनि पाउनु नै हुनेछ। तर त्यसको लिङ्क चाहिँ हामी सोसियल मिडिया प्लेटफर्महरूमा पनि राख्ने गरेका छौँ, राख्छौँ, त्यहाँ गएर पनि पाउन सक्नुहुन्छ। यति भन्दै अब कार्यक्रममा पहिलो ब्रेक लिने समय भएको छ। ब्रेक पश्चात हामीसँग धेरै सामग्रीहरू रहेका छन् जसमा चाहिँ अब अलिकति नेपाल सम्बन्धी प्रसङ्गलाई पनि यहाँनिर जोड्ने नै छौँ। त्यसै गरेर नेपाल र अस्ट्रेलिया बिचको सम्बन्धको बारेमा चाहिँ अलिकति नजिकबाट नै नियालिरहेको व्यक्तिको सँगको कुराकानी पनि प्रस्तुत गर्नेछौँ। गीत सङ्गीत पनि रहनेछन् अनि भोलन्टियर विकका बारेमा पनि चर्चा गरौँला। अहिलेको लागि भने छोटो ब्रेक, तर त्यतिन्जेलसम्मको लागि चाहिँ हामीसँगै रहनुहोला।
4: तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ।
5: Starting a new life in Australia isn't easy.
6: A lot of companies have rejected me.
7: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
5: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
8: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
9: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
10: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.

0: र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनको यो नेपाली कार्यक्रम र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र यो कार्यक्रम चाहिँ एसपिएस साउथ एसियनमा मङ्गलबार दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपिएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। अब एसपिएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार चाहिँ एसपिएस रेडियो 2 अपराह 4-5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरेर एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइटमा sbs.com.au/nepalima गएर जहाँ चाहिँ अहिले पनि लाइभ भनेर पिलिक पिलिक रातो बत्ती बोलिरहेकै नै होला। त्यस्तै अब हामी युट्युबमा पनि उपस्थित छौँ एसपिएस साउथ एसियनको नाममा, जहाँ हाम्रा श्रोता अनि दर्शकहरूले पडकास्ट र केही विशेष भिडियोहरूको आनन्द लिन सक्नुहुनेछ। र गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि छ म्युजिक आवर नेपाली हिट्स, जुन एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ। अब एसपिएस नेपालीका विभिन्न किसिमका कार्यक्रमहरूका बारेमा जानकारी कसरी सुन्ने भन्ने जानकारी दिइसकेपछि चाहिँ अलिकति हाम्रो अगाडिको कार्यक्रमको बारेमा पनि चर्चा गरौँ होइन। अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामादेखि भारतीय सेनाकर्मी आलिया भट्टसम्मलाई आफूले डिजाइन गरेको पोसाक लगाइदिन सफल र चर्चित फेसन डिजाइनर प्रबल गुरुङसँगको कुराकानी हामीले अघिल्लो कार्यक्रममा सुनेका थियौँ। बिर्सिनु भयो भने सम्झाउन सो कुराकानीको यो छोटो अंश अबको प्रस्तुतिमा।
1: तर जब आफ्नो होइन करियर बनाएर अब भनौँ न मिसेल ओबामा, ओप्रा विन्फ्री, मेरिल स्ट्रिप, सारा जेसिका पार्कर, सबैलाई आलिया भट्ट भनौँ होइन, उहाँहरूलाई लगाउनु भएपछि कहिले पनि त्यो त्यो हुन्छ नि त्यो त्यो केटो सेन्ट जेभियर्समा होइन 13-14 वर्षको केटो एक्लो फिल गर्दाखेरि जसरी म त्यो किताबहरूमा स्केच गर्थेँ, जसरी मलाई त्यो कलम रङ युनो ले अनि त्यो पेजेसहरू हुन्छ नि त्यो पान्नाहरूले जसरी सहारा दियो मलाई, त्यो कहिले पनि बिर्सिँदैन, कहिले पनि बिर्सिन्न कि मैले त्यो चाहिँ नि जहिले पनि याद आउँछ नि मैले जहिले पनि लाइक अनि अनेस्टी हुन्छ नि म यदि त्यो गएर कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने एकदमै त्यो बच्चालाई गएर हग गरेर इट बी ओके सब ठिक हुन्छ भन्ने भन्न चाहिँ चाहना चाहिँ छ।
0: र बच्चा बेलाको आफूलाई के भन्न चाहँदा रहे सन्त गुरुङले भनेर यो झलकमा सुन्नुभयो। पुरा कुराकानी झन् रमाइलो छ अनि भिन्न भिन्न भागमा प्रकाशित प्रबल गुरुङसँगको कुराकानी तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ। उनीसँगको कुराकानीको भिडियोहरू पनि तपाईँहरूले निकै रुचाउनु भएको छ र अझै पनि हाम्रा सोसियल मिडिया प्लेटफर्महरू फेसबुक, एक्स र इन्स्टाग्राममा एसपिएस नेपालीको नाम खोजेर हेर्न सक्नुहुन्छ। आगामी दिनमा पनि थप भिडियोहरू राख्दै जाने नै छौँ भन्दै, तर यी कुराकानी प्रस्तुत विचार वक्ता स्वयंका हुन् र त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन भनी पनि स्पष्ट पार्न चाहन्छौँ। र यति भन्दै अब भने कार्यक्रममा नेपालतर्फ लागौँ होला। सन् 2026 नोभेम्बरमा अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति वा भनौँ प्रमोसन हुँदैछ। अहिले नै स्तरोन्नति हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले यो प्रोसेस पोस्टपोन्ड अथवा प्रक्रियाको मिति परसार्नका लागि भन्दै तयारी गरिरहेको विवरणहरू बाहिर आएका छन्। यसरी नेपाल एक लिस्ट डेभलप्ड कन्ट्री वा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने असरका बारेमा नेपाल उद्योग परिसङ्घका पूर्व अध्यक्ष एवं देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी अब सुन्नतर्फ लागौँ। र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यसमा प्रस्तुत विचारहरू वक्ता स्वयं का हुन् र ती धारणाहरूप्रति एसपिएसको सहमति वा विमति दुवै छैन।
2: यो नेपाल चाहिँ एलडिसी ग्रेजुएसनबाट जुन समय तालिका थियो त्योभन्दा चाहिँ पर सर्नु तयारी गरिरहेछ भन्ने होइन सरकारले, यसलाई कसरी हेर्नु भएको छ?
3: मगे त हामी एलडिसी ग्रेजुएट हुँदाखेरि धेरै इम्प्याक्ट पर्ने इन्डस्ट्रिजहरूमध्ये सबभन्दा बढी चाहिँ फार्मास्युटिकल सेक्टर इनोभेसन टेक्नोलोजीको सेक्टर जहाँ चाहिँ हामीलाई त्यो ट्रिप्स रिलेटेड कुराहरूले चाहिँ बिजनेसलाई ब्याक पार्छ या कन्ज्युमरलाई ब्याक पार्छ, त्यसमा हामीले तयारी गर्न चुक्यौँ भने यसको मूल्य चाहिँ फेरि हामीले हाम्रो सेवाले विशेष गरी स्वास्थ्य सेवाले चाहिँ धेरै ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ। त्यही भएर हामीले निजी क्षेत्रबाट नेपाल सरकारलाई के भनेको थियौँ भने यसमा अलिक राम्रो ढङ्गले अध्ययन नगरिकन यसको इम्प्याक्टहरूको बारेमा राम्रोसँग नबुझिकन चाँडै ग्रेजुएट हुँदाखेरि नेपालको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्छ, तिन चारवटा सेक्टरमा चाहिँ फेरि एकदमै धेरै गाह्रो हुने म देख्छु।
2: त्यो तिन चारवटा सेक्टर जसलाई चाहिँ प्रभाव पर्ने धेरै भन्यो, त्यो चाहिँ के हो?
3: पहिलो कुरा त मैले अघि नै भने बायो फार्मास्युटिकल सेक्टर नै हो। औषधि या स्वास्थ्य सेवामा लाग्ने धेरै चिजहरू चाहिँ इनोभेटिभ टेक्नोलोजीहरूको प्रयोग भएर पेटेन्ट प्रोटेक्टेड हुन्छन्। तिनीहरूको पेटेन्ट अहिलेसम्म त हामीले यहाँ नेपालमा बनाएर अलि स्वास्थ्यमा चाहिँ दिन सकिरहेको थियौँ। भोलि हामी ग्रेजुएट भइसकेपछि एउटा पिरियडमा गएर त्यो कट अफ डेट आउँछ, हामीले त्यसको सबै सम्मानपूर्वक त्यो पेटेन्टहरूको राइट्सहरू हामी मान्नुपर्ने हुन्छ। त्यसपछि सबै पेटेन्टहरू यत्तिकै बनाउनु पाइएन नि त, लाइसेन्सिङ के तिर्नु पऱ्यो या पेटेन्ट प्रोटेक्टेड प्रडक्टहरू नबनाइकन बस्नु पऱ्यो, त्यसको एउटा इम्प्याक्ट चाहिँ स्वास्थ्य क्षेत्रमा पर्छ। दोस्रो टेक्नोलोजीको क्षेत्र हो, त्यो भने आइटी रिलेटेड होला या कम्प्युटर सफ्टवेयर्सहरूको कुराहरू होला, अनि अरू चाहिँ हाम्रो उत्पादन क्षेत्रमा प्रयोग हुने अरू धेरै चिजहरूमा चाहिँ अहिले पेटेन्ट प्रोटेक्टेड टेक्नोलोजीहरूको प्रयोग भइरहन्छ। त्यो हुने बित्तिकै उदाहरणको लागि मेरो कम्पनीमा मैले यदि कुनै सफ्टवेयर चाहिँ लाइसेन्स सफ्टवेयर चाहिने गरी सफ्टवेयर मैले चलाइरहेको छु प्रयोग गरिरहेको छु भने लाइसेन्सको रिन्युअल फी त अब तिर्नु पऱ्यो नि एनुअल। पहिला चाहिँ हाम्रो पर्पिचुअल लाइसेन्स हुन्थ्यो, अर्थात् एकचोटि पैसा तिरेपछि त्यो अर्को वर्ष तिर्नु नपर्ने खालको धेरै लाइसेन्स हुन्थ्यो। गएको 10-15 वर्षमा यो बिस्तारै डब्ल्युटिओको रेजिमबाट फाइदा लिनलाई चाहिँ इनोभेटिभ कम्पनीजहरूले हरेक वर्ष रिन्यु गर्नुपर्ने बनाए। त्यसले गर्दाखेरि हाम्रो सिस्टमहरूको जहाँ जहाँ हामीले चाहिँ त्यो पेटेन्ट प्रोटेक्टेड लाइसेन्स प्रोटेक्टेड चिजहरू प्रयोग गर्नुपर्ने हुन्छ, त्यसमा सबै ठाउँमा इन्क्लुडिङ आवर सफ्टवेयर्स, इन्क्लुडिङ आवर सिस्टम, इन्क्लुडिङ आवर टेक्नोलोजिज, त्यो सबै क्षेत्रमा हामीले चाहिँ पहल गर्नुपर्ने हुन्छ, लाइसेन्स रिन्यु गर्नुपर्ने हुन्छ। फेरि हाम्रो देशमा चाहिँ कस्तो छ भने लाइसेन्सको फी तिर्नलाई पनि एउटा अहिले चाहिँ यो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण एन अनुसार एउटा सर्टेन अमाउन्टभन्दा माथि त्यो धेरै माथि नै जानु पऱ्यो, $10,000 माथि तिर्नु पऱ्यो भने एकदमै धेरै गाह्रो प्रक्रिया छ, लामो प्रक्रिया। रिन्युअलको लागि पनि कम्पनीको पुरै डिटेल माग्नुपर्ने, त्यसले गर्दाखेरि हामीले सिधै किन्न नपाएर थर्ड पार्टी मार्फत किन्नुपर्ने, त्यसरी किन्दाखेरि हाम्रो खर्च चाहिँ न्यूनतम रूपमा 25-30-40 कुनै कुनैमा 50% पनि हाम्रो बढेछ, किनकि हामीलाई सिधै कम्पनीहरूले दिन चाहँदैनन्। उनीहरूले आफ्नो एजेन्सी या कुनै एउटा डिलरलाई चाहिँ या कुनै रिसेलरलाई गएर त्यहाँबाट किन भन्छ, त्यहाँ किन्दाखेरि उनीहरूको मार्कअप, नेपालमा लाग्ने ट्याक्सेसहरू यो यति धेरै बढेर जान्छ कि नेपालमा अहिले चाहिँ जस्तो कुनै पनि सर्भिस हामी किन्यौँ भने 13% भ्याट चाहिँ रिभर्स भ्याट तिर्नुपर्छ, अनि त्यसपछि 15% टिडिएस लाग्छ, त्यो भनेको 28% जति एक्स्ट्रा पैसा लाग्यो,
2: त्यो
3: अहिले नै लाग्छ।
2: भनेपछि जस्तै यसलाई भन्दाखेरि अब कुनै पनि एउटा सर्वसाधारण बिरामी हुने या उत्पादन हुने सेटअपदेखि अथवा औषधि औषधि एउटा औषधि भनौँ न नभई नहुने प्रेसरको होला होइन,
3: धेरै धेरै छ, मधुमेहको छ, प्रेसरको छ,
2: क्यान्सर के पनि छ,
3: क्यान्सरको धेरै छ नि, सबैभन्दा बढी पेटेन्ट प्रोटेक्ट क्यान्सर पनि छ, तिनीहरूको त हेर्नुहोस् निकै धेरै बेपत्ता बढ्ने सम्भावना छ, गुना भन्न सकिँदैन, किनकि उदाहरण तपाईँलाई यसरी दिन सक्छु म, अमेरिकामा पेटेन्ट प्रोटेक्टेड कुनै प्रडक्ट चाहिँ यदि एक ट्याबलेटको $20 पर्छ भने नेपालमा हामीले $1 पनि बेचिरहेछ, हामीले बनाएर सस्तोमा नेपाली जनतालाई चाहिँ अफोर्डेबल मूल्यमा हामीले बनाएर बेचिरहेछौँ। अब त्यो चाहिँ हामीले बनाउनु पाएनौँ, यदि बाहिरबाटै ल्याउनु पऱ्यो, नयाँ नयाँ प्रडक्ट्सहरू हाम्रो बिरामीहरूलाई उपलब्ध गराउनु पऱ्यो भने हामीले त पेटेन्ट प्रोटेक्टेड प्रडक्ट नै ल्याउनु पऱ्यो। भोलि नेपाल जस्तो गरिब मुलुकमा चाहिँ त्यो खालको उपचार चाहिँ सम्भव नहुने हुन बेर लाग्दैन, हालाकि त्यसको तयारी गरेर त्यसका अल्टरनेटिभ्सहरू हामी अध्ययन गरौँला, तर त्यो भनेको हाम्रो लागि असाध्य धेरै गाह्रो र नेपाली बिरामीहरूको लागि झन् अफोर्ड गर्नै नसकिने मूल्य हुन बेर लाग्दैन, त्यो हामी धेरै ध्यान दिएर एकदम विचार गरेर यसमा काम गर्नुपर्छ।
2: भनेपछि यसको तयारी चाहिँ गर्नलाई अझै पुगेको छैन।
3: वास्तवमा मलाई भन्नुहुन्छ भने एक लेभलको उद्योग धन्दा नभइकन एउटा लेभलको हाम्रो टेक्निकल एडुकेसन चाहिँ त्यसभित्रै त्यो ह्युमन रिसोर्स चाहिँ हामी ह्युमन क्यापिटल तयारमा गरिकन र एउटा लेभलको चाहिँ आफ्नो उत्पादन क्षमता नभइकन ग्रेजुएट हुँदाखेरि हामी आयातमुखी अर्थतन्त्रलाई धान्नलाई हामीलाई धेरै गाह्रो हुन्छ, हामी प्रिपेयर छैनौँ। वास्तवमा नेपालको इन्डस्ट्रिजहरूले पनि अझै ढङ्गले यसबाट कसरी बाहिर निस्किने भनेर आफूलाई तयारी नै गर्न पाएको छैन, किनकि गएको धेरै लामो समयदेखि नेपालमा उद्योग धन्दाले एभ्रिडे क्राइसिस मात्रै म्यानेज गरिरहेको छ। हामी हरेक दिन फायर फाइटिङ गरिरहेछौँ व्यवसायमा, हामीले भोलिको सोचेर धेरै लङ टर्म 20 वर्षको प्लान गरेर काम गर्न मिल्ने वातावरण नै बनेको छैन। दोस्रो, हाम्रो औद्योगिक उत्पादन चाहिँ यति तल गइसक्यो कि हाम्रो नेपालको इनोभेसन टेक्नोलोजीको चाहिँ प्रयोग र हामीले चाहिँ भ्यालु एड गरेर बनाउने चाहिँ उत्पादनहरूको तपाईँले नाम लिएर भन्नु पऱ्यो भने 10 पनि निकाल्न गाह्रो छ, हामीसँग उत्पादनहरू नै छैन। त्यस कारणले व्यापक तयारी गर्न जुन हामी छुट्यौँ नि, हामी 20 पहिल्यै गर्नु पर्थ्यो, यो 20 सबैभन्दा बढी मेहनत गरेर काम गर्नुपर्ने वर्ष चाहिँ हाम्रो खेर गयो कि हामी 2005 नै यसमा कुरा गरिरह हो, तर आज 2026 आइपुग्दा पनि हामी कुनै तयारी गरेको छैनौँ र हाम्रो नीतिहरू फेरि एकदम पुरातन, एकदम अहिलेको समय कहाँ पुगिसक्यो, प्रविधि कहाँ पुगिसक्यो, त्योभन्दा धेरै पुराना ढार्राका काम, त्यसले गर्दाखेरि हाम्रो खर्च पनि बढ्ने र नेपाली कम्पनीहरूले पनि नेपाली जनताले त्यो भने कन्ज्युमरले पनि अफोर्ड गर्न नसक्ने मूल्य जाला भन्ने हाम्रो चिन्ता छ।
0: र उनी थिए नेपाल औद्योगिक परिसङ्घका पूर्व अध्यक्ष एवं देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा, नेपाल संवाददाता प्रतीक्षा दुलालसँग नेपाल एलडिसी सूचीबाट हट्दाका चुनौतीहरूबारे कुरा गर्दै, र यो कुराकानीको पूरा भाग सुन्न चाहिँ तपाईँले sbs.com.au/nepalima जानुपर्ने हुन्छ। त्यसै गरेर अब फेरि पनि जानकारी कि यस प्रस्तुतिमा राखिएका विचारहरू वक्ता स्वयंका हुन् र ती धारणाहरूप्रति एसपिएसको सहमति वा विमति रहेको छैन। र अब एलडिसी भनिरहँदा, नेपालको कुरा गरिरहँदाखेरि चाहिँ अर्को कुरा के आयो दिमागमा तपाईँहरूलाई? पक्कै पनि डिडिसी चिज होइन, डिडिसी चिजका बारेमा चाहिँ अब अहिले नै कुरा गर्न मन लागेको थियो, तर छोटो विश्राम लिने समय भएको छ, त्यसैले ब्रेकपछि चाहिँ हामी पक्कै पनि अलिकति डिडिसी चिजको बारेमा कुरा गरौँ न त, होइन? त्यसैले तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस नेपाली, एसपिएस साउथ एसियनमा, र यो सानो विश्रामपछि फेरि हाम्रो भेट हुनेछ।
4: SBS South Asian.
5: Your news from here
4: and hits from home.
6: Now that Wendy's has these new biggie deals, everyone in the family can get what they're craving, from nugs to JBCs. The parental units can get an $8 biggie bundle, the eldest who think they're so grown can get a $6 biggie bag, and the little one who can do no wrong can get a $4 biggie bites. You know, assuming they have a credit card. No, I'm kidding. We take cash too. $4, $6, and $8 biggie deals for the whole family. Only at Wendy's.
7: Price and participation may vary. Single items at regular price. Prices may be higher in Alaska, California, and Hawaii.
8: Starting a new life in Australia isn't easy.
9: A lot of companies have rejected me.
10: Sometimes I feel like, oh, I'm gonna quit. I've given up.
8: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
11: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly. You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
12: SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
5: This year, I'm done with diets and resolutions because they don't work. Instead, I'm going for healthy-ish, and that lasts year-round thanks to Thrive Market. Thrive Market is my go-to healthy online grocery store with better versions of everything I already crave. I just open the app and filter for whatever I need. High-protein pastas, low-sugar snacks, GLP-1 friendly treats, non-alcoholic drinks, all my favorites, just all better for me. And I get more me time back. Head to thrivemarket.com/get started to get 30% off your first order plus a free $60 gift.
0: र यो दोस्रो विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा एसपिएस नेपालीको कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र यो कार्यक्रम चाहिँ तपाईँले मङ्गलबार प्रत्यक्ष प्रसारणमा सुनिरहनु भएको छ भने बिहिबार एसपिएस रेडियो 2 पुनः प्रसारण मार्फत पनि सुनिरहनु भएको हुनसक्छ अथवा क्याचअप रेडियोमा पनि सुनिरहनु भएको हुनसक्छ जुनसुकै समयमा. है त यति भन्दै अब भने कार्यक्रममा अघि के भनेको थिएँ मैले नेपालको बारेमा कुरा गर्दाखेरि अलिकति डिडिसी चिजको जुन चर्चा अहिले सामाजिक सञ्जालमा भएको छ त्यसको बारेमा तपाईँको पनि धारणा पठाउँदै गर्नुहोस् न. होइन अब तपाईँले चाहिँ कहिले पनि हुन्छ नि डिडिसीको प्रडक्टहरू अथवा चिजहरू खाएको याद छ भनेदेखि यसो हामीलाई एसएमएस गरेर पठाउनु होला. नम्बर 0439799767 रहेको छ 0439799767. र अहिले भने कार्यक्रममा अलिकति अस्ट्रेलियालाई जोडौँ त्यसपछि अस्ट्रेलिया र नेपाललाई जोडौँ. सबैभन्दा पहिला चाहिँ यहाँ अस्ट्रेलियाको यात्राको बारेमा कुरा गरौँ. होइन एपिवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिबिल्ड सङ्ग्रहको साथमा यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ जसमा स्मृति पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ. उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस् जुन लामो समयसम्म तपाईँको मानस पटलमा ताजा रहिरहनेछन्. द बियानाले अफ सिडनी रिमेमोरी रिबिल्ड सङ्ग्रह अहिले एसबिएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ.
13: एसबिएस नेपाली एसबिएस साउथ एसियनमा.
0: र अस्ट्रेलियाको यात्रा पश्चात चाहिँ अब अलिकति नेपालको हिमाली भेगतिर जाने हो कि होइन अब त्यही अघि तपाईँलाई भनेकै थिएँ. होइन नेपालको कुरा गर्दा अहिले चर्चामा रहेको छ डिडिसीको याक चिज. अनि याक चिजको कुरा गर्दा हिमाललाई सम्झ्यौँ अनि तपाईँहरू चाहिँ यो गीत सुन्दै याक चिज खानु भएको छ कि छैन भनेर हामीलाई एसएमएस गरेर पठाउनु. है त नम्बर फेरि एकपटक 0439799767 र गीत चाहिँ रहेको छ हिमाली भेगमा बोलको तृष्णा गुरुङको स्वरमा एसपिएस नेपालीको यो कार्यक्रममा.

र हिमाली भेगमा बोलको गीत सुन्नुभयो तृष्णा गुरुङको स्वरमा एसबीएस नेपालीको यो कार्यक्रममा। र अब भने हामी अलिकति नेपाल र अस्ट्रेलिया यो दुई देश बीचको सम्बन्धलाई नजिकबाट निहाले कि एकजना पूर्व अस्ट्रेलियन राजनीतिज्ञ एवं नेताहरूलाई चिनेकी अब पूर्व अस्ट्रेलियन राजदूतसँगको कुराकानी यहाँहरू माझ प्रस्तुत गर्न गइरहेका छौँ।

0: अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र नेपालबाट यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रतिको नीतिबारे आफूले भेटेका लगभग हरेक नेपाली राजनीतिक नेताहरूमा निकै चासो र जानकारी रहेको नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले एसपिएस नेपालीलाई बताएकी छिन्। नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सञ्चालक समिति सदस्यमा गत साल नियुक्त भएपछि सहकर्मी आभास पराजुलीले वोल्कसँग कुराकानी गर्नुभएको थियो। अब सोही कुराकानीको दोस्रो भाग सुन्नुहोस् जसमा पूर्व राजदूतले अस्ट्रेलिया र नेपालले एकअर्काबाट सिक्न सक्ने कुराहरूबारे पनि बताएकी छिन्।
1: You were just talking about being posted to Nepal just as everybody was coming out of the lockdown. COVID was still the main agenda. Since then, you know, you were seen very much with your US and UK counterparts, let's say, kind of creating your own little AUKUS group in Nepal and visiting far-flung places like Rara National Park and other remote parts of Nepal. How was it? Like, what can Australia learn from Nepal and vice versa? Like, how was that dynamic, you know, getting along with the other envoys to Nepal and then creating your own little mini kind of world club?
2: Well, if you'd be aware, Australia traditionally has a particularly close relationship with what are regarded as or known as the Five Eyes. So, you know, countries with whom we've shared very deep historic but also contemporary democratic practices. At the time that in my first year here, I had quite a lot of connection with the US ambassador, then Randy Berry, and the British ambassador. And we were very focused and concerned about issues around climate resilience and climate change and the impacts in what, of course, is regarded as the third pole of the world, and recognizing that what happens here in the Himalaya affects everybody globally, including 1.6 billion people who live downstream from the waters that come from the Himalaya. And so the US ambassador had organized a trip to Rara Lake to focus on climate resilience initiatives that were being funded by our countries in that part of the country. It's somewhat ironic that that was happening, and it was completely coincidental that that had been planned and shortly before the AUKUS arrangement partnership had been announced. And so there were jokes when we were on Rara Lake about whether or not there would be submarines in the lake. But it was all tongue-in-cheek. We were there to look at ways to support more resilient, climate-resilient communities in Nepal. You asked what we learn from each other, just stepping away from the relationships with other close partners. I think what I learned particularly and what surprised me, and I hadn't anticipated when I came here to Nepal as ambassador, was how cleverly Nepal has managed its geographic location. China to the north, India to the south, the constant quest for influence in Nepal by both these countries, and the way Nepal has over centuries maintained its integrity, its sovereignty and its independence, I thought was a lesson that could be taken on board by all countries. And so for me, it was particularly interesting to be looking at the geostrategic example that Nepal has set and the way it has so carefully kept relationships in balance, and not just the China-India dynamic, but also the way it has navigated its relationship historically with the UK, and being one of very few countries in the region that has not been colonised, which is the fact that a lot of people outside the country do not realise and need to be reminded of. So I think Nepal has a lot to teach the world about careful, respectful relationships with its immediate neighbours, but also with the broader world through non-alignment practices.
1: And what can Nepal learn, like from, obviously from Australia and then other countries? Like, what do you think is the gap in development of Nepal that it really needs to learn from other countries?
2: So Nepal has a very nascent, a very young parliamentary, constitutional parliamentary democracy. And I think Nepal is still finding its way through bedding down the arrangements, the structures, the system of government and governance that we've implemented in its 2015 constitution. I think Australia is the useful partner for Nepal in working towards the implementation and the strengthening of its democratic institutions and its federalist government structure. We've had over 100 years of that system as government in Australia, and there's a lot that I think we can share with each other in that space. I note that when I was here over 3.5 years, I had 10 different foreign ministers in the 3.5 year period. I had the pleasure of working with three different prime ministers here over 3.5 years. I presented my credentials to Prime Minister Orley. At the end of my posting, I was making a farewell call on Prime Minister Orley again, but I'd had both prime ministers, Prachanda Dahal and also Prime Minister Diopa in between, which I simply mentioned to illustrate the amount of flux and political instability in the country. And that, I think, is holding Nepal back. It's holding Nepal back from solid development of and implementation of economic policy and commercial policy. And I think that that's a critical area for the country to focus on, so that opportunities are provided for young Nepalis here in the country. Perhaps they will still need to or want to travel to countries like Australia to get their tertiary education, to get some business experience, other work experience, and develop professional networks. But I think it's so important that opportunity for created here in Nepal.
0: र नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले एसपीएस नेपालीका सहकर्मी आवास पराजुलीसँग गरेको कुराकानीको पूरा भाग चाहिँ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ sbs.com.au/nepali, र यो पनि विभिन्न भागहरूमा उपलब्ध रहेका छन्। त्यसैले त्यहाँ गएर निटक्क हेर्नुहोला, सबै भागहरूमा एकदमै रमाइला इन्ट्रेस्टिङ कुराहरू सुन्न सकिन्छ होइन। तर यति भनिरहँदाखेरि चाहिँ एउटा जानकारी फेरि पनि यी कुराकानीमा व्यक्त भएका विचार वक्ता स्वयंका हुन्, त्यसमा एसपीएसको समर्थन वा विरोध रहेको छैन। अब पनि कार्यक्रममा पालो भएको छ अन्तिम ब्रेक लिने। ब्रेक पश्चात हामी स्वयं सेवा वा भोलन्टियर वर्कका सम्बन्धमा चर्चा गर्नेछौँ।
3: एसबीएस साउथ एसियन।
4: Starting a new life in Australia isn't easy.
5: A lot of companies have rejected me.
6: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
4: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
7: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
8: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस्, त्यो पनि निशुल्क। sbs.com.au/nepali जानुहोस् वा अहिले SBS Audio app डाउनलोड गर्नुहोस्।
9: It feels good to be in control, no matter what. Keep your business connected with Invincible Wi-Fi from Spectrum Business, the fully integrated Wi-Fi 7, 5G, and 8-hour battery backup solution. Keep connected, keep working, and keep security systems running reliably. Be in control. Be Invincible. Invincible Wi-Fi from Spectrum Business. Visit spectrum.com/beinvincible to learn more. Restrictions apply. Services not available in all areas.
0: र एसपिएस साउथ एसियनको नेपाली कार्यक्रममा फेरि पनि स्वागत छ अन्तिम ब्रेकपछि, र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा, र अझै पनि हामीसँग 9 मिनट लगभग बाँकी रहेको छ। यस्तैमा चाहिँ अब पालो भनेको भोलन्टियर विकको बारेमा चर्चा गर्ने रहेको छ। अस्ट्रेलियामा यस हप्ता मे 18-24 राष्ट्रिय स्वयंसेवा सप्ताह मनाइँदैछ। यस वर्षको नारा हो योर इयर टु भोलन्टियर, र यही सन्दर्भमा हामीले अस्ट्रेलियाको नेपाली समुदायका स्वयंसेवा सेवा गर्दै आएका केही नेपाली भाषीहरूसँग कुराकानी गरेका छौँ। मेलबर्नमा हालै अस्ट्रेलियन नेपाली सिनियर सिटिजन सोसाइटीले अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टरमा आयोजना गरेको मदर्स डे कार्यक्रममा पुगेका आयोजकहरूसँग सहकर्मी दिनिता रिसालले कुराकानी गर्नुभएको छ। भोलिन्टियरिङमा कसरी रुचि रहन पुग्यो र समुदायका लागि समय खर्चन केले प्रेरणा दिन्छ त सुनौ कुराकानीको यो छोटो अंशमा।
10: दिनता बहिनी, मेरो नाम चाहिँ अमृता गुरुङ र म चाहिँ आफूलाई चाहिँ एउटा आमा बाहेक चाहिँ एउटा समाजसेवीको रूपमा चिनाउन चाहन्छु। यो गर्नु भनेको गाह्रै हुन्छ तर सबै कुरो चाहिँ टाइम म्यानेजमेन्टबाट आउँछ। टाइम म्यानेजमेन्ट र एउटा इन्ट्रेस्ट भनेको चाहिँ हुनुपर्छ कि मान्छेमा। मान्छेले सधैँभरि मसँग समय छैन भन्छ होइन, तर भनौँ न यतिकै टिभी हेरेर यतिकै मोबाइलमा बोलेर खेर फाल्नुभन्दा चाहिँ आफ्नो समय चाहिँ कमसेकम भलेन्टियर गरेर समाजमा आफूले कस्तो सक्दो पैसाले गरेर हुन्छ कि, अब हामीले पैसाले गर्नु नसके पनि आफ्नो समय दिएर चाहिँ गर्ने कोसिस गरिरहेको छु। अब विशेष गरी भन्दाखेरि म मन्डे टु स्याटरडे नै काम गर्छु होइन, सन्डे पनि मेरो कामहरू निस्किरहेको छ, तर म चाहिँ मन्डे टु स्याटरडे काम गरे पनि अरू बेला चाहिँ मैले अब यो एएनएनसीको मात्रै होइन, हामी चाहिँ एनएनसिआईको पनि कार्यक्रमहरू गरिरहेको छु।
11: नमस्ते, मेरो नाम सुभेक्षा श्रेष्ठ, म चाहिँ अहिलेको सेक्रेटरी एनएनसिआईबाट। अब भलेन्टियर्सको कुरा गर्दाखेरि चाहिँ इट्स नट अबाउट द मनी, इट्स अल्सो अबाउट द रिकग्निसन होइन, हो हाम्रो टाइम लाग्छ, एफोर्ट लाग्छ होइन, हामीले आफ्नो टाइम म्यानेज गर्नुपर्छ, फ्यामिली टाइमहरू म्यानेज गर्नुपर्छ, तर अपार्ट फ्रम द्याम हामीले कम्युनिटी पनि फ्यामिली हुन्छ होइन। एज अ अस्ट्रेलियन इमिग्रेन्ट फ्रम नेपाल हामीलाई चाहिँ दिस इज आवर नेक्स्ट होम।
12: मेरो नाम चाहिँ भरण शेर राई हो, रिटायर भएर म चाहिँ यहाँनिर हाम्रो एनएमसीमा चाहिँ म चाहिँ भलन्टियर अहिले काम गरिरहेको छु। म चाहिँ खास गरिकन मेरो विचार चाहिँ के थियो चाहिँ म रिटायर भएपछि चाहिँ मेरो कुनै चाहिँ एउटा मेरो होबी फार्महरू गर्नुपर्ने मेरो विचार थियो, तर त्यो अब गर्न सकिएन। नगरेपछि चाहिँ म चाहिँ यहाँनिर हाम्रो एनएमसीले चाहिँ अब हाम्रो सबै अब एनएमसी भनेर चाहिँ अस्ट्रेलिया नेपाली मल्टिकल्चर सेन्टर चाहिँ यहाँ बनाएको थियो, त्यसमा चाहिँ म मेम्बर चाहिँ पहिला अब फन्डर देश नै म चाहिँ अब सल्लाहकार यस्तो यस्तोमा बसिरहेको थिएँ, अब सुन्दै राख्थेँ। अनि त्यसपछि चाहिँ म यहाँनिर अब सुरु भएपछि चाहिँ म चाहिँ 2023 चाहिँ डिसेम्बरमा चाहिँ म चाहिँ रिटायर हुने भए रिटायर भएर म चाहिँ यहाँनिर भलन्टियर भनौँ एउटा हाम्रो नेपाली समाज एउटा नेपाली संस्कारलाई चाहिँ यहाँनिर भलन्टियर काम गर्ने चाहिँ मेरो विचार आयो। एनएमसीमा चाहिँ मेरो जिन्दगी एउटा समर्पण गर्नु म खुसी लाग्छ।
13: मेरो नाम मदन प्रसाद ढुङ्गेल हो, हाल म एएनएमसीमा भलन्टियर फ्लोटिङ पण्डित हो। पेसाले म इन्जिनियर थिएँ, अस्ति अक्टोबरसम्म अस्ट्रेलिया आएपछि 36 सिनियर इन्जिनियर भएर प्रोजेक्ट म्यानेजर भएर धेरै स्टेट गभर्मेन्ट अफिसहरूमा लोकल गभर्मेन्ट अफिसहरूमा म्यानेजर भएर काम गरेपछि एकाएक मेरो मनमा एउटा विचार आयो, अब चाहिँ पुग्यो होला, अब पुग्यो, अब म समाजसेवा गर्छु, आफ्नो बाबुबाजेहरूले मानेको धर्म कर्म संस्कार सिकेर भावी सन्तानहरूलाई पनि त्यो सिकाउँछु भन्ने भाव आएर मैले संस्कृत पढेर अनिखेरि यो एएनएमसीमा मैले इन्ट्रेस्ट देखाएर एज ए भलेन्टियर पुजारी म चाहिँ 3 यहाँ भलेन्टियर पुजारी गर्दैछु।
14: मेरो नाम चाहिँ सरस्वती महरा। भलेन्टियरिङमा चाहिँ मलाई चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ होइन, घरमा एक्लै मोबाइल मात्रै हेरेर त्यसरी बस्न चाहिँ मलाई मन लाग्दैन। म चाहिँ कम्युनिटीसँग एकदमै इन्जोय गर्छु, म मात्रै होइन मेरो होल फ्यामिली नै इन्जोय गर्छ, हामी जता गए पनि होल फ्यामिली नै जान्छौँ। आज चाहिँ हामी बच्चा चाहिँ ल्याउन सकेनौँ बिकज उनीहरू चाहिँ बिजी भएको भएर, अनि अब दिदीहरूसँग हुँदा चाहिँ अझ मलाई एकदमै खुसी लाग्छ, रमाइलो लाग्छ होइन, आफ्नो कन्ट्रीको आफ्नो सिब्लिङ्सहरू कजनहरू सबै लाइक बिर्सन्छौँ क्या हामीले चाहिँ, अब यसरी सबैजना सँगै हुँदा चाहिँ हामी नेपालको चाहिँ छुट्टा छुट्टै ठाउँदेखि आए पनि यहाँ बसेको हामी धेरै वर्ष भयो, सँगै बसेको 10-12 भयो।
0: र भोलिन्टियरिङमा कसरी रुचि रहन पुग्यो भन्ने बारेमा भन्दै थिए मेलबर्नका केही नेपाली भाषीहरू, र सन्दर्भ रहेको थियो मे 18-24 रहेको राष्ट्रिय स्वयंसेवा सप्ताहको, र यी कुराकानीमा व्यक्त विचारहरू वक्ता स्वयंका हुन्। त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन भन्दै अब भने कार्यक्रमको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम मात्र सकिएको हाम्रो उपस्थिति त निरन्तर रहन्छ नि, फेरि हामीलाई वेबसाइट sbs.com.au/nepalima गएर वा SBS Audio एपमा एपमा सुन्दै गर्नुहोस् अनि एसपिएस नेपालीका रूपमा रहेका छौँ हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक एक्स र इन्स्टाग्राममा। यति भन्दै अब एउटा गीत अन्तिम प्रस्तुति स्वरूप नेपालमा मनोरञ्जन क्षेत्रको कुरा गर्दा पछिल्लो समय चर्चामा रहेको चलचित्र छ लाली बजार र यही चलचित्रबाट वादी समुदायको कथावस्तुमा आधारित भनिएको यस चलचित्रबाट खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वरमा मायालाई के दिउँ म बैना बोलको गीतका साथमा आजको कार्यक्रमबाट म सुनिता पोखरेल पनि बिदा चाहन्छु। अर्को कार्यक्रमसम्मका लागि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, हस्त नमस्ते।
3: SBS South Asia.
15: News from here and hits from home.